0: سمليه ديالي كنخلقو غنخلقو شي
1: يعني طامو
0: سي فامو سي سي اي كورك سي فامو سي سي فامو سي هيما لاكشمي نمشي نشي ديال نبيع مالينا ادن فانيك نانا شيلا دي شام باجي دي نشي ديال فامو كون لاكشمي اي كورك فامو كو اي كورك
1: هوي طامو كاينوني هايشبو هوي طامو انا هايتبو لاكشمي نانسي يام باجي باجي كان هايتبو اوي بيجي باجي دنا نمشي دنا هاري بزالا ناتغنا لانغلي بزالاني هوسكي ماتم دا جيان تابا نسا زادابا ان تبنو با هايرغا دي مكوي غومبسي تاي غاسي فوبدني انغون دا هايرغلي بنو باسينسي ناتاي زابا فوبو ياودي sawagi tamoti lari su hai sian tam basu yam kali masak haira wati ai bu asada ai si manam izaro na wanom hor sira khang din ne toise amu ne so tana tong na ni ko toise
2: ai smia kyang pui lagi
1: asa
2: ai si da maning da maruki paisa piru bane khau jaw du ga kadai chalui no
1: hoi bi ma ai khoi gi pham do sitle अदुतने ङा सरा मतंग होइरबसु पिजेनिंग दन पोरकपनि अदु इमा बगा होइदि लेबो उति क्राइस खिगे
2: आइखै मामागी मसानुपादो ngasi luhong bane ayukte chatkre as kai hinomi ङा सुयाम पुरे इसिबो मसि थोंगा पुने सामिन रगा हनबे याब नत्रो
1: अस तलिदा नखुगी तामोगी मामांदा इकाइ जेबे मा
2: इबे मा खत पलांग बा फिजो नातै सादरब कांड ङांग बयोने ado ngasi di phijun su phajare nga su dama ma pore e kaido benga doinu nga ngoi law imin sanga se
1: ado ma phu ngasi skun ga saloroi draba
2: zat loi su di thari ye o dam za nga sem da semiru law o
0: tare
2: maru ma pang se sem da batau se
1: ka thano do putho mo dana
2: se
0: kya mi ya mo nga no ne
2: lakshmi na pore ine
0: si di saure phajare da ai di mamu khugi luungum da charo chira ina khanmani satra suya ani sidi horin thunu ni chalage da ho ho ai siamu khige da duga ne ham na patron pro ai ma
2: dam cha sim ba horo mo ai putho ra age
0: ho
1: asa maro isi sina yala sira
2: hoi
1: asa na khoi ta mo si yum par roi hairi bro matam di yara bani da
2: matam gi di ya bana ti hendu obane nupi bu am ta koi da male da अदो लक्ष्मीया हानदगी सुलोइनरकपा थामोय थामोय सुमासा खंगनाबा हायेंग तुंगदलायमिनाबदासु खना सैनाबा थोकतनाबा नंगोइना लैरागेरो इनमो ओइनाबा
1: इस इस इस मासाता दिङदने याम थुजले इदाय बेमा इबे मनने थोकप लोइना सिन्दिरो ओइसेरेगे ngसिदगी ननममा
2: अफब थबक्ति थिनथब फति हायनरि दिदि
1: ता ता हब थबक्ति ने papa pon oi dai ba masu laibani ko
2: is
1: asa aina ne noma nang ho pala pada asnoi ta mona ne ngang khiba sing do as ning chang ro ga ni be mai di ne kis sa ngak cha ni ngo
2: oi be ma dam sa se kai na ti ye mi ne mi nga si phaw ba da aingon da khara ngang ja bai wa ne noma ta bo phu dri khang ba
1: sing ba gi ra ne
0: be ma se se se se nga ji se ma lo re ado kanan thong da re नंग थोंगदि चाबो यारोयदा आइ थोंगरा
2: इनमना हावना थोंग लगे
1: सा
0: कना इनमना नंग आइदो
2: लक्ष्मी से आइ इनमा ओरा दौने
0: मछिना से टिपले मि कांग मि अंग काय किनी ने
2: हो इनमो ताबीरी ब्रो
1: ओ ताजरी ये करी टॉपिक दबा इसन लिबे मो